0: आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गराउनु त
1: हुन्छ।
0: आज हामी पहिलो जानपूर्वको लक्षणहरूको बारेमा दिक्कतको कुरा सुन्छौ।
2: बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुलले राजा फाट्ने वा पहिले फाटेको छ भने राजा पराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिलो स्तरको लिएको सम्झेको त सचेतना पहिलो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्।
0: पहिलोतिर सङ्केत थाहा पाएर के गर्नु, बस्नेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिल्दैन।
2: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर आउनु गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको छ, ज्यान नभए के भन्
3: अनिवार्य श्रोत अन्न केडाबुरी साग सब्जी फलफुल सहित पोस्कर पूरक खानाले बच्चाहरूलाई पूरक खानासँग दुई वर्षसम्म स्तनपान गरेछ।
4: स्वास्थ्य कार्यालय प्रक्रिया जनहितमा जारी

0: होई संतुलित खाना खाई व्यायाम सब करी
1: धूमपान वगैरह में से दूर रही तनाव नियंत्रण करी
0: आज निर्णय का जीवन अधार निशा रोग से बाकी स्वस्थ जीवन अपनाई
1: रेडियो गुरुबाबा एफएम का सहकार्य स्वास्थ्य कार्य बढ़िया से दलित मजाली संदेश
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा दुधका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।

0: लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउ।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रक्रियाबाट तयारी पहिला।

0: नै लेखेका छन् र ध्यान उसको जानकार निरन्तर सहयोग उसले सहभागिताको अपेक्षा गर्नुभएको छ।
1: इलाका प्रहरी कार्यालय पाता फार समुदाय प्रहरी साझेदारी हुन थप प्रभावकारी बनाइने उद्देश्यले लामदेन पेट्रोल गस्ती हर निरन्तरता दिएका इलाका प्रहरी कार्यालय पाता फारका प्रहरी नायक निरीक्षक राजु श्रेष्ठ नेतृत्वमा सञ्चालन गरिकन गस्तीका क्रममा स्थानीय बासिन्दा सहित हेटघाट छलफल तथा सूचना संकलन प्रगत प्रहरी सैनिकबाट गस्ती मस्जिद जनस्थल सन्तासन प्रत्यक्ष संवादकर्ती शान्ति सुरक्षा अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना फैलाइन काम समेत लेखेवा कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र प्राथमिक अनुसार समुदायसँग सहकार्य हुन आदि सुदृढ पैटी जनमुखी प्रहरी सेवा प्रवाह गर्न स्थानीय समस्याबारे जानकारी दिन तथा सम्भावित आपराधिक गतिविधिको समयमा पहिचान गरेर आवश्यक कदम चल्न उद्देश्यले लङ रेन्ज पेट्रोल गस्ती सञ्चालन कैदिरहेको इलाका प्रहरी कार्यालय पाताभार ऐना तिनमध्ये असिन समुदाय मैत्री गतिविधि गर्न निरन्तरतादेखि सुरक्षा शान्ति अपराध मुक्त समाज निर्माणको लागि अस्थायी स्थानीय वासीहरूको अनुशेष सहकार्य हुन आदि प्रभावकारी बनाइन जनाधिवाद। नेपालगंज उपमहानगरपालिकामा आज कठिन छठको जारी अनावरण गरिएका उपमहानगरका प्रमुख प्रशान्त विष्ट चेन्जी आन्दोलनका क्रममा तोडफोड गरिएको ऐतिहासिक शारीरिक अनावरण प्रदर्शनका पूर्व प्रधानमन्त्री सुशील कोइरालाका शारीरिक सङ्घ गणेश मान सिंह रिपी कोइराला नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ तत्कालीन राजा प्रेन्द्र शाह तथा शहीद क्षेत्र विगत पुननिर्माण देखिनाथ शारीरिक नेपालगंजका अलग अलग ठाउँमा पुनर्स्थापित क्रियाको अनावरण कार्यक्रममा नगर प्रमुख विष्ट इतिहासलाई सम्मान गर्छ ऐतिहासिक व्यक्तित्वको योगदान हुन स्मरण गर्दै नव पुस्तामा इतिहास प्रति सचेत गरिन उद्देश्यले शारीरिक पुनर्निर्माण देखिबाट यहाँमा धरोहर ट्विटर चेहर इतिहास जीवन्त ढल्न भएका अनावरण कार्यक्रममा जिल्लाका मेरमेरक राजनीतिक दलका नेता कार्यकर्ता सहभागिता र पूर्व प्रधानमन्त्री कोइराला बाहेक ओडा पाँचो शारीरिक निर्माणमा करिब 25 लाख खर्च मिलाएको उपमहानगरपालिका जनाएका आज शनिचर विशेष हाम्रो आफ्नो प्रसव सरकारमा पुगेको जवाब देखाएपाटी आज हाम्रो बाह्रवटिया नगरपालिका 10 र गुलामी थारको प्रश्न लेखाएपाटी
2: नमस्कार।

0: वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालको रोग लाग्न सक्छ।
1: हो
0: नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग गर्नलाई अनि हालिदिनु हुँदैन, कति लाग्छ र हाल त पऱ्यो नि।
0: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छ। यसले त तपाईँ तपाईँको परिवार उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत विषादी नै प्रयोग गर्छु।

0: ऐतिहासिक पहचान का प्रतीक भाईकाले जोगाउनु पर्ने स्थानीय को भनाई रिपोर्ट सैनिक जोगाउने जिम्मेवारी कसको शनिवार विशेष बाँकिनेछ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: पाँच बजे बिहान उठेर भए दस बजे आदि सुरुमा झाँदै बिहित भएर हुन्छ। नगरपालिकामा कुनै पनि अनुदान के आएछ भने पुलिसकै नाममा आउँछ। के कार्य भएर पत्र आयो भने पुलिसकै नाममा आउँछ। निम्ता आउँदा पनि पुलिसकै नाममा आउँछ।
2: यदि हरेक तिन खेपको पछि नजगाउने टिक्लो होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ।
2: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र परिचालनमा किन कम छ?
4: महिलाको श्रम अधिकार राष्ट्रको आवाज
3: कार्यक्रम साझा आवाज
2: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
3: महिला किसानका संघर्ष।

पार्टीले त्यो शालिन पारो अनि नेपाल सङ्ख्यामा शिव पार्टीले प्रमुख बन्दैछ भूमिकामा शिव पार्टीले प्रमुख बन्दैछ तयार गरेर श्रीमास महत्वको बन्दैछ यसरी मन्दिर सबै स्तरबाट नै बन्दैछ सबै स्तरबाट अब मन्दिर राजस्व फुलि तयार गरेर म भएको छु भन्ने अन्त गान्धी स्वर्ग भन्न थाल्यो कहाँबाट आर्थिक गान्धी

सम्बोधित गरिरहेछ। प्रस्थान गरेका छन् सतर्कताको माग गर्दै उपचार महासंघको आयोजित घरमा प्रदर्शन जारी रहेको छ। स्थानीय समक्षमा स्थानीयको चासो कम रहेको विज्ञप्ति बनाएछ र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामाको कुरा जनता पार्टीको आन्दोलन तीव्र भएको छ। एक्काइसद्वारा रोकिएको राष्ट्रिय लिग तत्काल आयोजना गर्न माग गरिएको छ। समय सकियो। प्राविधिक प्रति राजेन्द्र विद्यालय धन्यवाद।

अनुसार साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावमय खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र

उहाँहरूलाई यस वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो?

0: प्रसारण गर्छे उपचार केन्द्रमा जाँदै
1: विश्वास नगर्नको सही जानकारी पाइला उपचार केन्द्र आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै द्वितीय पूर्वाधार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदंश अनुसन्धान केन्द्र संगठन सहकारीमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश आवाज दोस्त पत्रको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अधिकारी शुरू गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।